उनी पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा बिहाईसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव महिमा र ज्ञानतालाई पूर्ण रूपमा निवारण गरिदिनुभयो। पाण्डवहरूको मन शान्त पवित्र र प्रफुल्लित भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो परम प्रिय नगरी द्वारिकापुरीतर्फ प्रस्थान गर्न उद्यत हुनुभयो। विदा माग्दै भगवानले मधुर स्वरमा भन्नुभयो, हे राजन युधिष्ठिर, अब धेरै समयदेखि हजुरहरूसँग यहाँ वनमा बसेको छु। मेरो अनुपस्थिति र विरहका कारण मेरी प्रिय नगरी द्वारिकापुरी र त्यहाँका समस्त बासिन्दाहरू अत्यन्तै व्याकुल, उदास, विरही र चिन्तित भइरहेका हुनन्। उनीहरू मेरो आगमनको बाटो हेरेर पल पल गनिरहेका छन्। त्यसैले म अहिले नै द्वारिकापुरीतर्फ जानुपर्छ। यस्तो वचन भन्दै भगवान श्रीकृष्ण आफ्ना भक्तहरूको अगाध प्रेम र करुणामा मग्न हुनुभयो। उहाँको हृदय पनि भक्तहरूको वियोगको विचारले द्रवित भयो। भगवानले आफ्ना आँखाहरूमा करुणाका आँसु ल्याएर भावुक भएका ती पाण्डु पुत्रहरूलाई स्नेहपूर्वक सम्झाउनु भयो, उनीहरूलाई अङ्कमार गर्नुभयो र प्रेमपूर्वक सान्त्वना दिँदै बिस्तारै उनीहरूलाई आफ्नो कुटीतर्फ फर्काउनुभयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो दिव्य रथमा सवार भएर द्वारिकापुरीतर्फ प्रस्थान गर्नुभयो। पाण्डवहरूले टुलु टुलु हेरिरहे जबसम्म रथको धुलो पनि देखिन छाडेन। आदरणीय श्रोता, श्री नारायणले अगाडि भन्नुभयो, हे नारद, द्वारिकानाथ भगवान श्रीकृष्ण त्यहाँबाट द्वारिकापुरीतर्फ प्रस्थान गरेपछि राजा युधिष्ठिर आफ्ना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र महारानी द्रौपदी सहित अत्यन्तै गम्भीर र विचारमग्न भए। उनीहरूले भगवान श्रीकृष्णको प्रत्येक शब्द र आज्ञालाई आफ्नो शिरोधार्य गरे। श्रीकृष्णको वियोगको दुःखलाई आफ्नो हृदयमा दबाउँदै उनीहरूले भगवानको आज्ञा अनुसार विभिन्न पवित्र तीर्थस्थलको भ्रमण गर्ने, पवित्र नदीहरूमा स्नान गर्ने र कठोर तपस्यामा आफ्नो समय व्यतीत गर्ने दृढ संकल्प गरे। हे देवर्षि नारद, राजा युधिष्ठिरले भगवानका परम प्रिय पुरुषोत्तम महिनाको सर्वोत्कृष्ट र अलौकिक महात्म्यलाई आफ्नो मन, मस्तिष्क र आत्मामा दृढतापूर्वक धारण गरे। उनीहरू जहाँ गए पनि श्रीकृष्णको वचन र पुरुषोत्तम मासको महिमालाई निरन्तर स्मरण गरिरहे। राजा युधिष्ठिरले आफ्ना सबै भाइहरू द्रौपदीलाई आफ्नो नजिकै बोलाए र अत्यन्तै गम्भीर, मधुर एवं ज्ञानयुक्त वाणीमा सम्बोधन गर्दै भने, हे मेरा प्रिय अनुजहरू र हे द्रौपदी, तिमीहरू सबैले साक्षात भगवान श्रीकृष्णको मुखार बिन्दबाट पुरुषोत्तम मासको परम पावन, कल्याणकारी र अलौकिक महात्म्य श्रवण गर्यौ। हामीले बुझ्यौँ कि पुरुषोत्तम मासको अनादर गर्दा जीवनमा कति ठूलो कष्ट भोग्नुपर्ने रहेछ। त्यसैले भगवान पुरुषोत्तमको श्रद्धापूर्वक पूजा र आराधना नगरिकन यस संसारमा कुनै पनि प्राणी कसरी सुखी, समृद्ध र शान्त रहन सक्छ? कदापि रहन सक्दैन। यस चराचर जगतमा त्यही मनुष्य मात्र वास्तवमा पूजनीय छ, त्यही धन्य छ र त्यही सबैभन्दा श्रेष्ठ एवं बुद्धिमानी छ जसले अनेक प्रकारका उत्तम र पवित्र सामग्रीहरू सात्विक भाव र पूर्ण विधिद्वारा भगवान पुरुषोत्तमको निरन्तर पूजा, अर्चना र व्रत गर्दछ। त्यसैले हामीले पनि यस महिनाको पूर्ण रूपमा शरण लिनुपर्छ र आफ्नो कल्याण गराउनुपर्छ। राजा युधिष्ठिरको यस्तो धर्मसम्मत, पवित्र र कल्याणकारी वचन सुनेर भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीको मनमा पनि भक्तिको ठूलो बाढी आयो। उनीहरू सबैले राजाको कुरालाई सहर्ष स्वीकार गरे। यस प्रकार आपसमा उत्तम सल्लाह गर्दै, भजन कीर्तन गर्दै, भगवानको बिहाईसम्म आराधना गर्दै पाण्डवहरू विभिन्न पावन नदीहरूको संगम, शान्त ऋषि आश्रम र दिव्य तीर्थहरूमा विचरण गर्न थाले। यसरी तीर्थाटन गरिरहेकै समयमा जब परम पवित्र पुण्यदायी पुरुषोत्तम महिनाको शुभ आगमन भयो, तब उनीहरूले पनि कुनै पनि प्रकारको आलस्य वा अलमल गरेनन्। उनीहरूले शास्त्रीय विधि र विधान अनुसार अत्यन्तै कठोर नियमहरूको पालन गर्दै पवित्र नदीमा ब्रह्म मुहूर्तमा स्नान गरी पुरुषोत्तम मासको व्रतको आरम्भ गरे। उनीहरूले महिनाभरि कन्द मूल मात्र खाएर वा निराहार रहेर त्रिकाल स्नान गर्दै भगवान श्रीहरिको नाम जप, कीर्तन, श्रीमद् भागवत कथा श्रवण र यथाशक्ति दान जस्ता परम सात्विक कार्यहरू निरन्तर गरिरहे।

द्रौपदीले पनि आफ्नो पूर्वजन्मको भूलको प्रायश्चित गर्दै अत्यन्तै श्रद्धापूर्वक यस व्रतको अनुष्ठान गरिन्। यसरी पुरुषोत्तम मासको विधिवत निष्कपट र भक्तिपूर्वक व्रत समापन गरेपछि र आफ्नो 14 वर्षको लामो कष्टकर तथा सङ्कटपूर्ण वनवास एवं अज्ञातवासको अवधि सफलतापूर्वक व्यतीत गरेपछि उनीहरूमाथि भगवान श्रीकृष्णको असीम र दिव्य कृपा भयो। श्री कृष्णको यही अनन्य कृपा र पुरुषोत्तम व्रतको अक्षय पुण्य प्रतापले गर्दा पाण्डवहरूले महाभारतको महायुद्धमा आफ्ना सबै शक्तिशाली र अधर्मी शत्रुहरूलाई परास्त गरे। उनीहरूले कुनै पनि बाधा अवरोध शत्रु वा कसिङ्गर नभएको पूर्ण रूपमा निष्कण्टक अकण्टक र विशाल साम्राज्य पुनः प्राप्त गरे। उनीहरूको गुमेको मान सम्मान वैभव र सुख फिर्ता आयो र उनीहरूले पृथ्वीमा धर्मराजको रूपमा न्यायपूर्वक राज्य सञ्चालन गरे। आदरणीय श्रोता, भगवान श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, पुरुषोत्तम मासको महिमा र यसको व्रतको फल यतिमा मात्र सीमित छैन, यो त अनन्त र अगाध छ। यसै सन्दर्भमा म तिमीलाई सूर्य वंशका एकजना परम प्रतापी चक्रवर्ती र धर्मात्मा राजा दृढ धनवाको एउटा संक्षिप्त तर अत्यन्तै प्रेरणादायी दृष्टान्त पनि श्रवण गराउँछु, जसले यस व्रतको महिमा अझ बढाउँछ। राजा दृढ धनवा आफ्नो समयका अत्यन्तै न्यायप्रेमी र धर्मात्मा राजा थिए। उनले पनि आफ्नो जीवनमा पुरुषोत्तम मासको परम पावन महात्म्य यसको अलौकिक महिमाको बारेमा सुनेका थिए। यो सुनेर उनको मनमा भगवान पुरुषोत्तम प्रति गहिरो भक्तिको उदय भयो र उनले आफ्नो राज्यमा अत्यन्तै श्रद्धा निष्ठा र कठोर भक्तिपूर्वक पुरुषोत्तम मासको सेवन अनि व्रत अनुष्ठान गरे। यस परम पवित्र पुरुषोत्तम महिनाको व्रतको अलौकिक र अचम्मको प्रभावले गर्दा राजा दृढ धनुवाले यस पृथ्वी लोकमा बस्दासम्म अनेक प्रकारका अभूतपूर्व सुख भोग गरे। उनले सद्गुणी र पराक्रमी पुत्रहरू नाति नातिनाहरू र अनेक प्रकारका भौतिक सुख ऐश्वर्य भोग धन धान्य एवं अखण्ड साम्राज्यको आनन्द प्राप्त गरे। उनको राज्यमा कहिले कुनै अनिकाल महामारी वा दुःख भएन। उनले आफ्नो सम्पूर्ण जीवन धर्मको मार्गमा हिँडेर प्रजाको सेवा गरेर र भगवानको भक्तिमा समर्पित गरेर व्यतीत गरे। अन्तमा जब उनको भौतिक शरीरको समय पूरा भयो, उनले आफ्ना सबै सामाजिक पारिवारिक र सांसारिक कर्तव्यहरू सफलतापूर्वक पूरा गरे। तब उनी पुरुषोत्तम मासको त्यही महान पुण्यको बलले गर्दा यस संसारको जन्म मरणको चक्रबाट पूर्ण रूपमा मुक्त भए। उनी ठुला ठुला योगीजन कठोर तपस्या गर्ने तपस्वी र स्वर्गका देवताहरूका लागि पनि अत्यन्त दुर्लभ कठिन अगम्य र असाध्य मानिने भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा सदेह प्रवेश पाए। उनले सर्वोत्कृष्ट मोक्ष पद प्राप्त गरे, जहाँ गएपछि प्राणी कहिले दुःख र कष्टको यो असार संसारमा फर्कनु पर्दैन। त्यसैले हे देवर्षि नारद, यस पुरुषोत्तम महिनाको व्रतको महिमा अपरम्पार र अवर्णनीय छ। यस महिनाको सेवा गर्ने व्यक्ति कहिले पनि दुःखी हुँदैन। आदरणीय श्रोता, यस प्रकार राजा दृढ धनुमाको परम पावन कथा र पुरुषोत्तम मासको अलौकिक पुण्य प्रतापले मनुष्यको हृदयमा रहेको अज्ञानताको अन्धकारलाई समूल नष्ट गर्दछ। भगवान पुरुषोत्तमको भक्ति र व्रतको प्रभावले गर्दा मनुष्यले यस लोकमा समस्त सुख ऐश्वर्य र सन्तान सुख प्राप्त गरी अन्तमा परम गति प्राप्त गर्दछ। अब ती सूर्यवंशी राजा दृढ धनवाको पूर्वजन्मको वृत्तान्त कस्तो थियो, उनले कुन पुण्यको प्रभावले यो उच्च स्थान प्राप्त गरे र उनले महर्षि वाल्मीकिसँग कुन गुण धर्मको विषयमा चर्चा गरे, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 13 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे द्रौपदी पूर्वजन्म वृत्तान्त नाम 12 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्रीहरि।

अध्यात्म ज्योति, अध्यात्म ज्योति।

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
4: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि र जाउला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: प्रस्तुत प्रस्तुत गर्दछ कार्यक्रम वन्दना।
1: नमस्कार, कार्यक्रम वन्दनामा म प्रस्तोता युवेन्द्र यहाँलाई स्वागत गर्दछु। आदरणीय श्रोता, अबको करिब एक घण्टा म यहाँसँग कार्यक्रम वन्दनामा केही सुमधुर भजनका साथमा रहनेछु।

0: कार्यक्रम वन्दना।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना।
1: श्रोता कार्यक्रम वन्दनामा अहिले यहाँ सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का प्याकेज खरीद करना #14/15 टाइल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: अहिले यहाँ सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति।
4: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना।
5: व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या 98 41 28 98 20। विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौँ।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

स्वस्थ आदरणीय श्रोता, कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई कार्यक्रमबाट प्रस्तुत म युवेन्द्र बिदा माग्दछु। अध्यात्म ज्योतिका अन्य अरू प्रस्तुतिहरू बाँकी नै छन्। कार्यक्रमहरू सुन्दै गर्नुहोला। आजको यहाँको दिन भने अत्यन्त मंगल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 12 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको द्वादश अध्याय अर्थात् 12 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सौनकादि ऋषिगण, अब म हजुरलाई श्री नारायण र देवर्षि नारद मुनि बीच भएको त्यो अलौकिक कल्याणकारी र सर्व पापहारक संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको हृदयमा भक्तिको अनन्य सञ्चार गराउँछ र सबै प्रकारका सांसारिक कष्टहरूबाट मुक्ति प्रदान गर्दछ। जब देवादिदेव महादेव भगवान शिवजी ती ऋषि कन्यालाई उनको इच्छा अनुसार आगामी जन्ममा 5 पति प्राप्त हुने अनौठो वरदान दिएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो, तब त्यो एकान्त वनमा एउटा गहिरो सुनसान छायो। भगवान शङ्करको अचानक प्रस्थानपछि त्यो सानी बाला पूर्ण रूपमा एक्लो, असहाय, सहाराविहीन भइन्। उनको कलिलो मनमा एउटा अव्यक्त, भयानक र अपरिचित डरले गुण बनायो। उनको मुखमण्डलमा जुन अनुपम दिव्य तेज, कान्ति र अलौकिक चमक थियो, त्यो क्षणभरमै ओझेल परेर गयो। उनी पूर्ण रूपमा कान्तिहीन भइन्। उनको शरीरको प्राकृतिक चमक निमेषभरमै हराएर गयो र उनी निस्तेज, मलिन एवं कान्तिविहीन देखिन थालिन्। निराशा र अनौठो भएको भुमरीमा परेर उनका श्वासहरू तीव्र र गहिरा हुन थाले। उनी अत्यन्तै कष्टकर रूपमा लामो लामो श्वास फेर्न थालिन्। उनको मनको सन्तुलन गुम्न थाल्यो। उनका ती कमलका पत्र जस्ता सुन्दर आँखाहरूमा आँसुका ठुला ठुला थोपाहरू भरिएर आए। आफ्नो अगाडि कोही पनि नदेखिएपछि र आफ्नो भविष्यको अनौठो स्थितिलाई विचार गरेर उनी भक्कानिएर रुन थालिन्। उनका आँखाहरूबाट अविरल रूपमा बगेका

अश्रुधाराले उनको शरीर पुरै भिज्यो। उनी वनका रुख लहरा चरा चुरुङ्गी र पातहरूलाई साक्षी राख्दै आफ्नो भाग्यलाई धिक्कारेर रोइरहिन्। त्यो निर्जन वनमा उनको करुण रोदनको आवाज प्रतिध्वनित भइरह्यो। उनलाई सम्झाउने बुझाउने वा अलिकति पनि सान्त्वना दिने त्यस निर्जन वनमा कोही पनि थिएनन्। यस प्रकार मानसिक पीडा रोदन छटपटी र गहिरो दुःखको अगाध सागरमा डुब्दै उनको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनको हरेक दिन र रात भगवानको स्मरण र आफ्नै व्यवस्थाको आँसुमा बित्दै गयो। तर यो चराचर संसारमा काल अर्थात् समयको शक्ति सबैभन्दा बलवान कठोर अकाट्य र सर्वोपरि छ। कालको गतिलाई न त कुनै साधारण मानवले रोक्न सक्दछ न त कुनै महातपस्वी वा सिद्ध पुरुषले नै बदल्न सक्छ। समयको चक्र निरन्तर आफ्नो गतिमा घुमिरहन्छ र यसले ब्रह्माण्डका समस्त प्राणीहरूलाई आफ्नो वशमा पार्छ। अन्तत त्यो कठोर तपस्यामा लीन रहेकी मेधावी ऋषिकी परम सुन्दरी तपस्विनी कन्या पनि बलवान कालको क्रूर नियमको पूर्ण वशमा परिन्। समय पूरा भएपछि उनको त्यो भौतिक शरीर शिथिल भयो र उनले यस धरतीबाट आफ्नो प्राण त्याग गरिन्।

उनको जन्मको यो लीला यही समाप्त भयो। कालान्तरमा समयको गतिसँगै धरतीमा नयाँ परिस्थिति सृजना भयो। यस पृथ्वी लोकमा परम धर्मात्मा न्यायपरायण प्रतापी प्रजाहितैषी र शास्त्रका ज्ञाता राजा द्रुपदले एउटा अत्यन्तै भव्य अलौकिक र विशाल यज्ञको अनुष्ठान गरे। राजा द्रुपदको मनमा सन्तान प्राप्तिको तीव्र अभिलाषा धार्मिक निष्ठा र संकल्प थियो। देशका प्रख्यात ऋषि मुनिहरूको रेखदेखमा वेदका पवित्र मन्त्रहरू उच्च स्वरमा उच्चारण गर्दै यज्ञ कार्य अगाडि बढाइयो। जब त्यो महान यज्ञको अन्तिम चरणमा पूर्णाहुति दिइँदै थियो तब त्यो प्रज्वलित र परम पवित्र यज्ञ कुण्डको मध्य भागबाट अग्निको प्रखर ज्वालालाई चिर्दै एउटी परम सुन्दरी अलौकिक तेजले युक्त दिव्य कन्याको प्राकट्य भयो। ती कन्याको शरीरबाट निस्किएको दिव्य सुगन्धले सम्पूर्ण यज्ञशाला र आसपासको वातावरण सुवासित भयो। ती यज्ञ कुण्डबाट उत्पन्न भएकी कन्या अरू कोही नभएर पूर्व जन्ममा घोर तपस्या गर्ने र शिवजीको बिछोडमा रोएर प्राण त्याग्ने तिनै मेधावी ऋषिकी पुत्री थिइन्। आफ्नो पूर्वजन्मको तपस्या संस्कार र कर्मको परिणाम स्वरूप उनी यस नयाँ जन्ममा राजा द्रुपदको घरमा पुत्रीको रूपमा अवतरित भइन्। राजा द्रुपदको पुत्री भएको हुनाले र यज्ञबाट प्रकट भएका हुनाले संसारमा उनी द्रौपदी नामले सुविख्यात सुप्रसिद्ध र पूजनीय भइन्। उनको सुन्दरता शील चरित्र र बुद्धिको कृति चारै दिशामा फैलियो। जब द्रौपदी विवाह योग्य भइन् तब राजा द्रुपदले आफ्नी अद्वितीय पुत्रीका लागि एउटा अत्यन्तै भव्य कठिन र चुनौतीपूर्ण शर्त सहितको स्वयंवरको आयोजना गरे, जो स्वयंवर सभामा भाग लिनका लागि पृथ्वीका अनेकौं प्रतापी राजा महाराजा सुरवीर धनुर्धारी र पराक्रमी योद्धाहरू उपस्थित भएका थिए। स्वयंवरको शर्त यो थियो कि एउटा ठूलो पानीको कुण्डमा हेरेर माथि द्रुत गतिमा घुमिरहेको कलात्मक माछाको आँखामा धनुषको बाणले सटीक निशाना लगाउनु पर्ने थियो। अनेकौं अभिमानी शक्तिशाली र घमण्डी राजाहरू यस कार्यमा पूर्ण रूपमा असफल भए र लज्जित भएर आफ्नो स्थानमा फर्के। तर जब ब्राह्मणको भेषमा रहेका पाण्डु पुत्र अद्वितीय धनुर्धारी अर्जुन अगाडि बढे, उनले आफ्नो पूर्ण एकाग्रता अस्त्र विद्या र अद्वितीय पराक्रमको प्रदर्शन गर्दै तल पानीमा बनेको प्रतिबिम्बलाई मात्रै हेरेर माथि तीव्र गतिमा घुमिरहेको माछाको आँखालाई एकै प्रहारमा सफलतापूर्वक छेडिदिए। माछाको आँखा छेडिएपछि सम्पूर्ण सभाभवनमा शङ्ख ध्वनि र जय जयकारको ध्वनि गुन्जियो। यसरी अर्जुनले त्यो अत्यन्तै कठिन परीक्षा उत्तीर्ण गरेपछि द्रौपदीले अत्यन्तै हर्षित हुँदै अर्जुनको गलामा वरमाला पहिराइन् र उनी अर्जुनकी प्रिय अर्धाङ्गिनी बनिन्। आदरणीय श्रोता, परम पूजनीय श्री नारायण अगाडि भन्नुहुन्छ, हे पावन देवऋषि नारद मुनि, अब म तिमीलाई द्रौपदीको जीवनको त्यो सबैभन्दा अन्धकारमय कष्टकर र लज्जापद घटनाको वास्तविक आध्यात्मिक कारण बताउँछु जसले कर्मको गतिलाई स्पष्ट पार्छ। द्रौपदी यस जन्ममा परम पवित्र सती र पतिव्रता नारी थिइन्। तथापि उनले आफ्नो पूर्वजन्ममा एउटा गम्भीर भूल र अपराध गरेकी थिइन्। उनले भगवान श्रीहरिको सबैभन्दा प्रिय र परम पावन महिना पुरुषोत्तम मासको घोर अनादर उपेक्षा र तिरस्कार गरेकी थिइन्। उनले त्यो महिनाको अलौकिक महिमा र आध्यात्मिक महत्त्वलाई बुझ्न सकिनन् र त्यसको व्रत पूजा वा आदर गरिनन्। पुरुषोत्तम मासको यही अनादर र अपमानको अदृश्य पापको फलस्वरूप उनले यस जन्ममा कुरुसभाको बीचमा एउटा अत्यन्तै हृदय विदारक लज्जापद र भयानक सङ्कटको सामना गर्नु पर्यो। जब हस्तिनापुरको राजसभामा कपट पूर्ण पासाखेल दूत क्रीडा भयो र पाण्डवहरूले आफ्नो सम्पूर्ण राज्य वैभव भातृवृन्द र अन्त्यमा आफ्नी महारानी द्रौपदीलाई पनि हारे,
तब दुष्ट, अधर्मी, नीच र क्रूर दुशासनले द्रौपदीलाई अपमानित गर्ने दुस्साहस गर्यो। उसले रजस्वला अवस्थामा रहेकी र एउटा मात्र वस्त्र लगाएकी द्रौपदीका ती लामा, कालो र सुन्दर केशलाई आफ्ना पापी हातले भुत्ल्याउँदै जबरजस्ती घिसार्दै कुरुसभाको बीचमा ल्यायो। त्यो विशाल सभामा भीष्म पितामह, द्रोणाचार्य, विदुर र राजा धृतराष्ट्र जस्ता ठूला ठूला मान्यवरहरू उपस्थित थिए, तर सबैजना मौन, नीच र असहाय भएर बसिरहे। कसैले पनि द्रौपदीको पक्षमा न्यायको आवाज उठाएनन्। आफ्ना पाँचैजना महापराक्रमी पतिहरूलाई शिर निहुराएर असहाय बसेको देखेपछि द्रौपदीले यो संसारको, समाजको र आफ्ना पतिहरूको आशा पूर्ण रूपमा त्यागिन्। त्यो चरम अपमान, व्यवस्था र सङ्कटको घडीमा जब दुशासनले उनको वस्त्र हरण गर्नका लागि सारीको सियो समात्यो, तब द्रौपदीले आफ्ना दुवै हात माथि उठाएर पूर्ण आत्मसमर्पणका साथ मेरो भगवान श्रीकृष्णको पवित्र नामहरूको स्मरण र पुकार गर्न थालिन्। उनी अत्यन्तै करुणा स्वरमा रुँदै बारम्बार भन्न लागिन्, हे कृष्ण, हे द्वारिकावासी, हे गोपी जनवल्लभ, हे अनाथका नाथ, मलाई यो दुष्टबाट बचाउनुहोस्, मेरो लाजको रक्षा गर्नुहोस्। उनको यो आर्तनाद र साँचो पुकार कुरुसभाको पर्खालबाट चिर्दै सिधै मेरो हृदयसम्म आइपुग्यो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ। भगवान् श्रीकृष्णले यस घटनाको स्मरण गर्दै अगाडि भन्नुभयो, हे राजन युधिष्ठिर, यदि म त्यस समयमा कंसवध वा अन्य सांसारिक लीलाहरूमा व्यस्त हुनाले द्रौपदीलाई के क्षणको लागि बिर्सिएको जस्तो देखिएको थिए भने पनि जब उनले मलाई आफ्नो हृदयको गहिराईबाट पुकारिन्, तब म उनको अनन्य भक्ति र करुणाले पूर्ण रूपमा द्रवित भएँ। हे महाराज, म आफ्नो भक्त द्रौपदीको रक्षाको लागि एक पल पनि ढिला नगरी तत्कालै आफ्नो दिव्य, प्रखर र द्रुतकामी वाहन गरुडमा सवार भएर अदृश्य रूपमा त्यहाँ उपस्थित भए। दुष्ट दुशासनले द्रौपदीलाई वस्त्रहीन बनाएर अपमानको पराकाष्ठ पार गर्न खोजिरहेको थियो, तर मैले आफ्नो अलौकिक योग माया र अनन्त शक्तिको प्रयोग गरेर द्रौपदीको साडी चिरलाई यसरी अनन्त रूपमा बढाइदिए कि त्यसको कुनै आदि र अन्त नै रहेन। दुशासनले जति जति कपडा तान्दै गयो, साडीको लम्बाई पनि उति उति बढ्दै गयो। सभा भवनमा रङ्गी चङ्गी कपडाहरूको एउटा विशाल पहाड नै खडा भयो। दुशासनले अनेक प्रकारले आफ्नो सम्पूर्ण शारीरिक शक्ति लगाएर साडी तानिरह्यो, तर द्रौपदीको शरीरबाट वस्त्र समाप्त भएन। कपडा तान्दा तान्दा दुष्ट दुशासनको सास फुल्यो, उसको शरीरको सम्पूर्ण शक्ति समाप्त भयो, ऊ पूर्ण रूपमा थकित भयो र अन्तत अचेत एवं संज्ञा शून्य भएर भुइँमा पछारियो। यसरी मैले द्रौपदीको चिर बढाएर उनको सतीत्व, सम्मान र गौरवको रक्षा गरेँ, अधर्मीहरूको शिर निहुराइदिएँ र आफ्नो भक्त वत्सलको नाम सार्थक गरेँ। भगवान श्रीकृष्णले पाण्डवहरूको यो परम रहस्य खोल्दै अगाडि भन्नुभयो, हे पाण्डवहरू हो, द्रौपदी सदैव म प्रति अगाध स्नेह, निष्ठा र निष्कपट प्रेम राख्ने परम पतिव्रता र साध्वी नारी हुन्, यसमा कुनै शंका छैन। तर पूर्व जन्ममा उनले जुन पुरुषोत्तम मासको अनादर, अवहेलना र उपेक्षा गरेकी थिइन्, त्यस कर्मको अकाट्य र कठोर नियमका कारण मैले पनि उनलाई केही समयका लागि त्याग गर्नु पर्यो र उनले यो भयानक कष्ट भोग्नु पर्यो। यो कुरा सधैँ स्मरण राख्नुहोस् कि जसले मेरो परम प्रिय र पावन पुरुषोत्तम महिनाको तिरस्कार, उपेक्षा वा अपमान गर्छ, उसलाई म पनि त्यागिदिन्छु। मेरो कृपा प्राप्त गर्नका लागि पुरुषोत्तम मासको आदर र व्रत गर्नु अनिवार्य छ। तसर्थ यो पुरुषोत्तम महिना संसारका सबै महिनाहरूभन्दा सर्वोपरि महान र कल्याणकारी छ। यो केवल साधारण मानिसहरूका लागि मात्र पूजनीय र सेवन योग्य होइन, बरु ठूला ठूला ब्रह्मर्षि, राजर्षि, देवर्षि र स्वर्गका समस्त देवी देवताहरूका लागि पनि अत्यन्तै आदरणीय र आराधना गर्न योग्य छ। देवताहरू पनि यस महिनाको आगमनको उत्सुकताका साथ प्रतीक्षा गर्दछन् र यसको नियमपूर्वक सेवा गर्दछन्। मानव जाति मरणशील, अज्ञानी र दुखी छ,
त्यसैले मनुष्यहरूका लागि यो महिना अत्यन्तै मनोवांछित फल दिने, दारिद्र्य नष्ट गर्ने र मोक्ष प्रदान गर्ने सर्वोत्कृष्ट माध्यम हो। यस महिनामा गरिएको थोरै मात्र पूजा, जप, तप र दानको फल अनन्त गुणा बढी हुन्छ। त्यसैले हे युधिष्ठिर, हे भीम, हे अर्जुन, हजुरहरू आफ्नो मनबाट सबै प्रकारको चिन्ता, शोक, ग्लानी र निराशालाई पूर्ण रूपमा त्याग्नुहोस्। हजुरहरूको वनवास र अज्ञातवासको 14 वर्षको यो लामो र अत्यन्तै कष्टकर अवधि अब पूर्ण रूपमा समाप्त भएको छ। हजुरहरूले भोगेको दुःखको समय सिद्धिन लागेको छ। अब भविष्यमा उनी पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा, बिहाएसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव, महिमा र पुण्यको बलले गर्दा अब हजुरहरूको जीवनमा सबै थोक राम्रो, कल्याणकारी र मङ्गलमय मात्र हुनेछ। हजुरहरूको गुमेको राज्य, ऐश्वर्य, मान, प्रतिष्ठा र सुख पुनः प्राप्त हुनेछ। श्रीमन् नारायण अगाडि भन्नुहुन्छ, हे नारद मुनि, यस प्रकार लीलाधारी भगवान श्रीकृष्णले द्रौपदी र पाँचैजना पाण्डवहरूलाई कर्मको गूढ रहस्य, धर्मको मर्म र पुरुषोत्तम मासको दिव्य महात्मा बताएर उनीहरूको हृदयमा रहेको गहिरो शोक, संशय र अज्ञानतालाई पूर्ण रूपमा निवारण गरिदिनुभयो। पाण्डवहरूको मन शान्त, पवित्र र प्रफुल्लित भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो परम प्रिय नगरी द्वारिका पुरीतर्फ प्रस्थान गर्न उद्यत हुनुभयो। विदा माग्दै भगवानले मधुर स्वरमा भन्नुभयो, हे राजन युधिष्ठिर, अब धेरै समयदेखि हजुरहरूसँग यहाँ वनमा बसेको छु। मेरो अनुपस्थिति र विरहका कारण मेरी प्रिय नगरी द्वारिकापुरी र त्यहाँका समस्त बासिन्दाहरू अत्यन्तै व्याकुल, उदास, विरही र चिन्तित भइरहेका हुनन्। उनीहरू मेरो आगमनको बाटो हेरेर पल पल गनिरहेका छन्। त्यसैले म अहिले नै द्वारिकापुरीतर्फ जानुपर्छ। यस्तो वचन भन्दै भगवान श्रीकृष्ण आफ्ना भक्तहरूको अगाध प्रेम र करुणामा मग्न हुनुभयो। उहाँको हृदय पनि भक्तहरूको वियोगको विचारले द्रवित भयो। भगवानले आफ्ना आँखाहरूमा करुणाका आँसु ल्याएर भावुक भएका ती पाण्डु पुत्रहरूलाई स्नेहपूर्वक सम्झाउनु भयो, उनीहरूलाई अङ्कमार गर्नुभयो र प्रेमपूर्वक सान्त्वना दिँदै बिस्तारै उनीहरूलाई आफ्नो कुटीतर्फ फर्काउनु भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो दिव्य रथमा सवार भएर द्वारिका पुरीतर्फ प्रस्थान गर्नुभयो। पाण्डवहरूले टुलु टुलु हेरिरहे जबसम्म रथको धुलो पनि देखिन छाडेन। आदरणीय श्रोता, श्री नारायणले अगाडि भन्नुभयो, हे नारद, द्वारिकानाथ भगवान श्रीकृष्ण त्यहाँबाट द्वारिका पुरीतर्फ प्रस्थान गरेपछि राजा युधिष्ठिर आफ्ना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र महारानी द्रौपदी सहित अत्यन्तै गम्भीर र विचारमग्न भए। उनीहरूले भगवान श्रीकृष्णको प्रत्येक शब्द र आज्ञालाई आफ्नो शिरोधार्य गरे। श्रीकृष्णको वियोगको दुःखलाई आफ्नो हृदयमा दबाउँदै उनीहरूले भगवानको आज्ञा अनुसार विभिन्न पवित्र तीर्थस्थलको भ्रमण गर्ने, पवित्र नदीहरूमा स्नान गर्ने र कठोर तपस्यामा आफ्नो समय व्यतीत गर्ने दृढ संकल्प गरे। हे देवर्षि नारद, राजा युधिष्ठिरले भगवानका परम प्रिय पुरुषोत्तम महिनाको सर्वोत्कृष्ट र अलौकिक महात्म्यलाई आफ्नो मन, मस्तिष्क र आत्मामा दृढतापूर्वक धारण गरे। उनीहरू जहाँ गए पनि श्रीकृष्णको वचन र पुरुषोत्तम मासको महिमालाई निरन्तर स्मरण गरिरहे। आदरणीय श्रोता, एक दिन तीर्थयात्राकै क्रममा राजा युधिष्ठिरले आफ्ना सबै भाइहरू र द्रौपदीलाई आफ्नो नजिकै बोलाए र अत्यन्तै गम्भीर, मधुर एवं ज्ञानयुक्त वाणीमा सम्बोधन गर्दै भने, हे मेरा प्रिय अनुजहरू र हे द्रौपदी, तिमीहरू सबैले साक्षात भगवान श्रीकृष्णको मुखार बिन्दबाट पुरुषोत्तम मासको परम पावन, कल्याणकारी र अलौकिक महात्म्य श्रवण गर्यौ। हामीले बुझ्यौँ कि पुरुषोत्तम मासको अनादर गर्दा जीवनमा कति ठूलो कष्ट भोग्नुपर्ने रहेछ। त्यसैले भगवान पुरुषोत्तमको श्रद्धापूर्वक पूजा र आराधना नगरिकन यस संसारमा कुनै पनि प्राणी कसरी सुखी, समृद्ध र शान्त रहन सक्छ? कदापि रहन सक्दैन। यस चराचर जगतमा त्यही मनुष्य मात्र वास्तवमा पूजनीय छ, त्यही धन्य छ र त्यही सबैभन्दा श्रेष्ठ एवं बुद्धिमानी छ जसले अनेक प्रकारका उत्तम र पवित्र सामग्रीहरू सात्विक भाव र पूर्ण विधिद्वारा भगवान पुरुषोत्तमको निरन्तर पूजा अर्चना र व्रत गर्दछ।
त्यसैले हामीले पनि यस महिनाको पूर्ण रूपमा शरण लिनुपर्छ र आफ्नो कल्याण गराउनुपर्छ। राजा युधिष्ठिरको यस्तो धर्मसम्मत, पवित्र र कल्याणकारी वचन सुनेर भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीको मनमा पनि भक्तिको ठूलो बाढी आयो। उनीहरू सबैले राजाको कुरालाई सहर्ष स्वीकार गरे। यस प्रकार आपसमा उत्तम सल्लाह गर्दै, भजन कीर्तन गर्दै, भगवानको भ्यायसम्म आराधना गर्दै पाण्डवहरू विभिन्न पावन नदीहरूको संगम, शान्त ऋषि आश्रम र दिव्य तीर्थहरूमा विचरण गर्न थाले। यसरी तीर्थाटन गरिरहेकै समयमा जब परम पवित्र पुण्यदायी पुरुषोत्तम महिनाको शुभ आगमन भयो, तब उनीहरूले पनि कुनै पनि प्रकारको आलस्य वा अलमल गरेनन्। उनीहरूले शास्त्रीय विधि र विधान अनुसार अत्यन्तै कठोर नियमहरूको पालन गर्दै पवित्र नदीमा ब्रह्म मुहूर्तमा स्नान गरी पुरुषोत्तम मासको व्रतको आरम्भ गरे। उनीहरूले महिनाभरि कन्द मूल मात्र खाएर वा निराहार रहेर त्रिकाल स्नान गर्दै भगवान श्रीहरिको नाम जप, कीर्तन, श्रीमद् भागवत कथा श्रवण र यथाशक्ति दान जस्ता परम सात्विक कार्यहरू निरन्तर गरिरहे। द्रौपदीले पनि आफ्नो पूर्वजन्मको भूलको प्रायश्चित गर्दै अत्यन्तै श्रद्धापूर्वक यस व्रतको अनुष्ठान गरिन्। यसरी पुरुषोत्तम मासको विधिवत, निष्कपट र भक्तिपूर्वक व्रत समापन गरेपछि र आफ्नो 14 वर्षको लामो कष्टकर तथा सङ्कटपूर्ण वनवास एवं अज्ञातवासको अवधि सफलतापूर्वक व्यतीत गरेपछि उनीहरूमाथि भगवान श्रीकृष्णको असीम र दिव्य कृपा भयो। श्रीकृष्णको यही अनन्य कृपा र पुरुषोत्तम व्रतको अक्षय पुण्य प्रतापले गर्दा पाण्डवहरूले महाभारतको महायुद्धमा आफ्ना सबै शक्तिशाली र अधर्मी शत्रुहरूलाई परास्त गरे। उनीहरूले कुनै पनि बाधा अवरोध, शत्रु वा कसिङ्गर नभएको पूर्ण रूपमा निष्कण्टक, अकण्टक र विशाल साम्राज्य पुनः प्राप्त गरे। उनीहरूको गुमेको मान सम्मान, वैभव र सुख फिर्ता आयो र उनीहरूले पृथ्वीमा धर्मराजको रूपमा न्यायपूर्वक राज्य सञ्चालन गरे। आदरणीय श्रोता, भगवान श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, पुरुषोत्तम मासको महिमा र यसको व्रतको फल यतिमा मात्र सीमित छैन, यो त अनन्त र अगाध छ। यसै सन्दर्भमा म तिमीलाई सूर्य वंशका एकजना परम प्रतापी चक्रवर्ती र धर्मात्मा राजा दृढ धनवाको एउटा संक्षिप्त तर अत्यन्तै प्रेरणादायी दृष्टान्त पनि श्रवण गराउँछु, जसले यस व्रतको महिमा अझ बढाउँछ। राजा दृढ धनवा आफ्नो समयका अत्यन्तै न्यायप्रेमी र धर्मात्मा राजा थिए। उनले पनि आफ्नो जीवनमा पुरुषोत्तम मासको परम पावन महात्म्य, यसको अलौकिक महिमाको बारेमा सुनेका थिए। यो सुनेर उनको मनमा भगवान पुरुषोत्तमप्रति गहिरो भक्तिको उदय भयो र उनले आफ्नो राज्यमा अत्यन्तै श्रद्धा, निष्ठा र कठोर भक्तिपूर्वक पुरुषोत्तम मासको सेवन अनि व्रत अनुष्ठान गरे। यस परम पवित्र पुरुषोत्तम महिनाको व्रतको अलौकिक र अचम्मको प्रभावले गर्दा राजा दृढ धनुवाले यस पृथ्वी लोकमा बस्दासम्म अनेक प्रकारका अभूतपूर्व सुख भोग गरे। उनले सद्गुणी र पराक्रमी पुत्रहरू, नाति नातिनाहरू र अनेक प्रकारका भौतिक सुख, ऐश्वर्य, भोग, धन धान्य एवं अखण्ड साम्राज्यको आनन्द प्राप्त गरे। उनको राज्यमा कहिले कुनै अनिकाल, महामारी वा दुःख भएन। उनले आफ्नो सम्पूर्ण जीवन धर्मको मार्गमा हिँडेर, प्रजाको सेवा गरेर र भगवानको भक्तिमा समर्पित गरेर व्यतीत गरे। अन्तमा जब उनको भौतिक शरीरको समय पूरा भयो, उनले आफ्ना सबै सामाजिक, पारिवारिक र सांसारिक कर्तव्यहरू सफलतापूर्वक पूरा गरे। तब उनी पुरुषोत्तम मासको त्यही महान पुण्यको बलले गर्दा यस संसारको जन्म मरणको चक्रबाट पूर्ण रूपमा मुक्त भए। उनी ठूला ठूला योगीजन, कठोर तपस्या गर्ने तपस्वी र स्वर्गका देवताहरूका लागि पनि अत्यन्त दुर्लभ, कठिन, अगम्य र असाध्य मानिने भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा सदेह प्रवेश पाए। उनले सर्वोत्कृष्ट मोक्ष पद प्राप्त गरे, जहाँ गएपछि प्राणी कहिले दुःख र कष्टको यो असार संसारमा फर्कनु पर्दैन। त्यसैले हे देवर्षि नारद, यस पुरुषोत्तम महिनाको व्रतको महिमा अपरम्पार र अवर्णनीय छ। यस महिनाको सेवा गर्ने व्यक्ति कहिले पनि दुःखी हुँदैन।
आदरणीय श्रोता, यस प्रकार राजा दृढ धनुमाको परम पावन कथा र पुरुषोत्तम मासको अलौकिक पुण्य प्रतापले मनुष्यको हृदयमा रहेको अज्ञानताको अन्धकारलाई समूल नष्ट गर्दछ। भगवान पुरुषोत्तमको भक्ति र व्रतको प्रभावले गर्दा मनुष्यले यस लोकमा समस्त सुख ऐश्वर्य र सन्तान सुख प्राप्त गरी अन्तमा परम गति प्राप्त गर्दछ। अब ती सूर्यवंशी राजा दृढधनुमाको पूर्व जन्मको वृत्तान्त कस्तो थियो, उनले कुन पुण्यको प्रभावले यो उच्च स्थान प्राप्त गरे र उनले महर्षि वाल्मीकिसँग कुन गुढ धर्मको विषयमा चर्चा गरे, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 13 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे द्रौपदी पूर्व जन्म वृत्तान्त नाम द्वादशो अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एफएम अध्यात्म ज्योति, शांति रेडियो।
6: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका प्रायोजक
7: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
6: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ।

0: FM ಅಧ್ಯಾತ್ಮ ಜ್ಯೋತಿ ಶಾಂತಿ ರೇಡಿಯೋ.
1: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम. यस कार्यक्रमका प्रायोजक
2: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ. राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ.

एफएम अध्यात्म ज्योति 104.8।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9808030007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049527781।
7: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका प्रायोजक
0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
7: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: गीता ज्ञान।
1: एफएम अध्यात्म ज्योति 104.8। इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411, 9802076888।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: FM अध्यात्म ज्योति शांति रेडियो।

0: सुमसुर समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अध्यात्म ज्योति 104.8।

0: जय माता दी गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 98 0 18 30 0 0 7।

0: गोष्ठीका लागि उपयुक्त।
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।
0: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
0: 9141470161,
1: 9032345054,
0: 9849728781।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सुपर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: सम्पर्क 9800830007
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले
6: शुद्धता नै खोजौं जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
8: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 9800206788
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान
9: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: ल्याउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुनेछ
3: समय सँगै अघि बढ्दै। नेपाल ब्याङ्क लिमिटेड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
8: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
9: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका

0: लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
0: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका
2: अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एफएम अध्यात्म ज्योति, शान्ति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Yeah, I'm here. I'm here for now. Is it me fit?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: சாவேல் சுச்சேபாடி.
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 में संपर्क कर सकूने.
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्. मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन. अन्तत मैले रोजे एसआर ल्याक्स. 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ. बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण. एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि. मेक यो डे ह्याप्पी एन्ड जोयफुल. पेट स्वस्थ, जीवन सरल. एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ.
3: सम्पर्क 9808300007.
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू.
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर.
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट. लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर.
6: पिक्सी फर द कम्फर्टेबल यु.
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो.
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ.
7: त्यसैले शुद्धता नै खोजौ. जेजे ज्वेलर्स
9: प्रस्तुत छ. जेजे ज्वेलर्स. जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन. सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्.
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि.
11: सम्पर्क नम्बर 5320411 9802076888.
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान.

1048.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One, oh, four, eight.

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत

सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य

0: खण्डन गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
2: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
3: ल लिनुहोस्
2: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
3: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
2: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 98 0 18 30 007।

1048.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गएर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यू।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
12: Four eight.

0: 1048.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

104.8.

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच ये समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बनेको यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको शुरुआत हल्का महसुस सँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808300007।
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
6: पिक्सी फर द कम्फर्टेबल यू।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048. Say

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
11: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
10: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
12: पिक्सी फर द कम्फर्टेबल।
13: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
8: सम्पर्क 98018-30007।
14: One oh four eight.

104.8.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: 0948.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल।

हल्का महसुस सँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल। पेट स्वस्थ जीवन सरल।

104.8.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट

FM is a 104.8 MHz. English. What time is it?

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038 4415 344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: जाओ न जाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क इन्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM FG 104.8 MHz.
1: Before you, in fact, coming up next up.
0: FM FG 104.8 MHz.

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 98 41 289820 मोबाइल नम्बर 98 41 289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ सदाबहार नेपाली गीतहरू सुनिरहनु भएको छ।
4: माया दे माया साथी लिऊ, माया दे माया साथी लिऊ।

0: गोल्ड प्यालेस शुक्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ सदाबहार नेपाली गीतहरू सुनिरहनु भएको छ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1048.
1: FM 101.8 से 4.8 मेगाहर्ज मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: बोली क्या तो फिल्म हेर्दा खेरि बोली मानौ न
1: मिति गंगुदी
2: मङ्सी त्यहाँ धेरै शीतल छ।

0: zao.
1: Out, out. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 0948.
1: FMAJX 4.8 MHz मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: right now.
1: You are in tune with FMEG, 104.8 megahertz.

104.8.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यसबेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98026788
6: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032454,
7: 9849528781।
9: FM AJ 104.8 MHz।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ, त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032345454,
7: 9849578711।

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

6 बज्यो। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9820076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032345054,
3: 9049528781।
5: FM अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत करता है कार्यक्रम भक्ति संध्या। साँझको सात बजिसकेको छ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या लिएर उपस्थित छु म सभ्यता तिवारी। आज बृहस्पतिबार, आजको यो प्रस्तुति हाम्रा आदरणीय महिला श्रोताहरूमा समर्पित। आदरणीय श्रोता, यो प्रस्तुतिमा अब यहाँहरूले महिला स्वरमा रहेका भजनहरू सुन्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र अहिले साँझको 7:30 हुँदैछ। अब केही बेर यी व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वि डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9049528781।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योतिको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। अब केही बेरमा नै द आर्ट अफ लिभिङको संयोजनमा आर्ट अफ लिभिङका प्रणेता श्री श्री रविशंकरज्यूको प्रवचन सुन्न सक्नुहुनेछ।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 12 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको द्वादश अध्याय अर्थात् 12 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सोनकादि ऋषिगण, अब म हजुरलाई श्री नारायण र देवर्षि नारद मुनि बीच भएको त्यो अलौकिक कल्याणकारी र सर्व पापहारक संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको हृदयमा भक्तिको अनन्य संचार गराउँछ र सबै प्रकारका सांसारिक कष्टहरूबाट मुक्ति प्रदान गर्दछ। जब देवादिदेव महादेव भगवान शिवजी ती ऋषि कन्यालाई उनको इच्छा अनुसार आगामी जन्ममा 5 पति प्राप्त हुने अनौठो वरदान दिएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो, तब त्यो एकान्त वनमा एउटा गहिरो सुनसान छायो। भगवान शङ्करको अचानक प्रस्थानपछि त्यो सानी बाला पूर्ण रूपमा एक्लो, असहाय, सहाराविहीन भइन्। उनको कलिलो मनमा एउटा अव्यक्त, भयानक र अपरिचित डरले गुण बनायो। उनको मुखमण्डलमा जुन अनुपम दिव्य तेज, कान्ति र अलौकिक चमक थियो, त्यो क्षणभरमै ओझेल परेर गयो। उनी पूर्ण रूपमा कान्तिहीन भइन्। उनको शरीरको प्राकृतिक चमक निमेषभरमै हराएर गयो र उनी निस्तेज, मलिन एवं कान्तिविहीन देखिन थालिन्। निराशा र अनौठो भएको भुमरीमा परेर उनका श्वासहरू तीव्र र गहिरा हुन थाले। उनी अत्यन्तै कष्टकर रूपमा लामो लामो श्वास फेर्न थालिन्। उनको मनको सन्तुलन गुम्न थाल्यो। उनका ती कमलका पत्र जस्ता सुन्दर आँखाहरूमा आँसुका ठुला ठुला थोपाहरू भरिएर आए। आफ्नो अगाडि कोही पनि नदेखिएपछि र आफ्नो भविष्यको अनौठो स्थितिलाई विचार गरेर उनी भक्का निएर रुन थालिन्। उनका आँखाहरूबाट अविरल रूपमा बगेका अश्रुधाराले उनको शरीर पुरै भिज्यो। उनी वनका रुख, लहरा, चरा चुरुङ्गी र पातहरूलाई साक्षी राख्दै आफ्नो भाग्यलाई धिकारेर रोइरहिन्। त्यो निर्जन वनमा उनको करुण रोदनको आवाज प्रतिध्वनित भइरह्यो। उनलाई सम्झाउने, बुझाउने वा अलिकति पनि सान्त्वना दिने त्यस निर्जन वनमा कोही पनि थिएनन्। यस प्रकार मानसिक पीडा, रोदन, छटपटी र गहिरो दुःखको अगाध सागरमा डुब्दै उनको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनको हरेक दिन र रात भगवानको स्मरण र आफ्नै व्यवस्थाको आँसुमा बित्दै गयो। तर यो चराचर संसारमा काल अर्थात् समयको शक्ति सबैभन्दा बलवान, कठोर, अकाट्य र सर्वोपरि छ। कालको गतिलाई न त कुनै साधारण मानवले रोक्न सक्दछ, न त कुनै महातपस्वी वा सिद्ध पुरुषले नै बदल्न सक्छ। समयको चक्र निरन्तर आफ्नो गतिमा घुमिरहन्छ र यसले ब्रह्माण्डका समस्त प्राणीहरूलाई आफ्नो वशमा पार्छ। अन्तत त्यो कठोर तपस्यामा लीन रहेकी मेधावी ऋषिकी परम सुन्दरी तपस्विनी कन्या पनि बलवान कालको क्रूर नियमको पूर्ण वशमा परिन्। समय पूरा भएपछि उनको त्यो भौतिक शरीर शिथिल भयो र उनले यस धरतीबाट आफ्नो प्राण त्याग गरिन्।

उनको जन्मको यो लीला यही समाप्त भयो। कालान्तरमा समयको गतिसँगै धरतीमा नयाँ परिस्थिति सृजना भयो। यस पृथ्वी लोकमा परम धर्मात्मा न्यायपरायण प्रतापी प्रजाहितैषी र शास्त्रका ज्ञाता राजा द्रुपदले एउटा अत्यन्तै भव्य अलौकिक र विशाल यज्ञको अनुष्ठान गरे। राजा द्रुपदको मनमा सन्तान प्राप्तिको तीव्र अभिलाषा धार्मिक निष्ठा र संकल्प थियो। देशका प्रख्यात ऋषि मुनिहरूको रेखदेखमा वेदका पवित्र मन्त्रहरू उच्च स्वरमा उच्चारण गर्दै यज्ञ कार्य अगाडि बढाइयो। जब त्यो महान यज्ञको अन्तिम चरणमा पूर्णाहुति दिइँदै थियो तब त्यो प्रज्वलित र परम पवित्र यज्ञ कुण्डको मध्य भागबाट अग्निको प्रखर ज्वालालाई चिर्दै एउटी परम सुन्दरी अलौकिक तेजले युक्त दिव्य कन्याको प्राकट्य भयो। ती कन्याको शरीरबाट निस्केको दिव्य सुगन्धले सम्पूर्ण यज्ञशाला र आसपासको वातावरण सुवासित भयो। ती यज्ञ कुण्डबाट उत्पन्न भएकी कन्या अरू कोही नभएर पूर्व जन्ममा घोर तपस्या गर्ने र शिवजीको बिछोडमा रोएर प्राण त्याग्ने तिनै मेधावी ऋषिकी पुत्री थिइन्। आफ्नो पूर्वजन्मको तपस्या संस्कार र कर्मको परिणाम स्वरूप उनी यस नयाँ जन्ममा राजा द्रुपदको घरमा पुत्रीको रूपमा अवतरित भइन्। राजा द्रुपदको पुत्री भएको हुनाले र यज्ञबाट प्रकट भएका हुनाले संसारमा उनी द्रौपदी नामले सुविख्यात सुप्रसिद्ध र पूजनीय भइन्। उनको सुन्दरता शील चरित्र र बुद्धिको कृति चारै दिशामा फैलियो। जब द्रौपदी विवाह योग्य भइन् तब राजा द्रुपदले आफ्नी अद्वितीय पुत्रीका लागि एउटा अत्यन्तै भव्य कठिन र चुनौतीपूर्ण शर्त सहितको स्वयंवरको आयोजना गरे, जो स्वयंवर सभामा भाग लिनका लागि पृथ्वीका अनेकौं प्रतापी राजा महाराजा सुरवीर धनुर्धारी र पराक्रमी योद्धाहरू उपस्थित भएका थिए। स्वयंवरको शर्त यो थियो कि एउटा ठूलो पानीको कुण्डमा हेरेर माथि द्रुत गतिमा घुमिरहेको कलात्मक माछाको आँखामा धनुषको बाणले सटीक निशाना लगाउनु पर्ने थियो। अनेकौं अभिमानी शक्तिशाली र घमण्डी राजाहरू यस कार्यमा

तथा अस्त्र विद्या र अद्वितीय पराक्रमको प्रदर्शन गर्दै तल पानीमा बनेको प्रतिबिम्बलाई मात्रै हेरेर माथि तीव्र गतिमा घुमिरहेको माछाको आँखालाई एकै प्रहारमा सफलतापूर्वक छेडिदिए। माछाको आँखा छेडिएपछि सम्पूर्ण सभा भवनमा शङ्ख ध्वनि र जय जयकारको ध्वनि गुन्जियो। यसरी अर्जुनले त्यो अत्यन्तै कठिन परीक्षा उत्तीर्ण गरेपछि द्रौपदीले अत्यन्तै हर्षित हुँदै अर्जुनको गलामा वरमाला पहिराइन् र उनी अर्जुनकी प्रिय अर्धाङ्गिनी बनिन्। आदरणीय श्रोता, परम पूजनीय श्री नारायण अगाडि भन्नुहुन्छ, हे पावन देवऋषि नारद मुनि, अब म तिमीलाई द्रौपदीको जीवनको त्यो सबैभन्दा अन्धकारमय, कष्टकर र लज्जापद घटनाको वास्तविक आध्यात्मिक कारण बताउँछु जसले कर्मको गतिलाई स्पष्ट पार्छ। द्रौपदी यस जन्ममा परम पवित्र सती र पतिव्रता नारी थिइन्। तथापि उनले आफ्नो पूर्व जन्ममा एउटा गम्भीर भूल र अपराध गरेकी थिइन्। उनले भगवान श्रीहरिको सबैभन्दा प्रिय र परम पावन महिना पुरुषोत्तम मासको घोर अनादर, उपेक्षा र तिरस्कार गरेकी थिइन्। उनले त्यो महिनाको अलौकिक महिमा र आध्यात्मिक महत्त्वलाई बुझ्न सकिनन् र त्यसको व्रत, पूजा वा आदर गरिनन्। पुरुषोत्तम मासको यही अनादर र अपमानको अदृश्य पापको फलस्वरूप उनले यस जन्ममा कुरुसभाको बीचमा एउटा अत्यन्तै हृदय विदारक, लज्जापद र भयानक सङ्कटको सामना गर्नु पर्यो। जब अस्तिनापुरको राजसभामा कपट पूर्ण पासाखेल दूत क्रीडा भयो र पाण्डवहरूले आफ्नो सम्पूर्ण राज्य, वैभव, भातृवृन्द र अन्त्यमा आफ्नी महारानी द्रौपदीलाई पनि हारे, तब दुष्ट, अधर्मी, नीच र क्रूर दुशासनले द्रौपदीलाई अपमानित गर्ने दुस्साहस गर्यो। उसले रजस्वला अवस्थामा रहेकी र एउटा मात्र वस्त्र लगाएकी द्रौपदीका ती लामा, कालो र सुन्दर केशलाई आफ्ना पापी हातले भुत्ल्याउँदै जबरजस्ती घिसार्दै कुरुसभाको बीचमा ल्यायो। त्यो विशाल सभामा भीष्म पितामह, द्रोणाचार्य, विदुर र राजा धृतराष्ट्र जस्ता ठूला ठूला मान्यवरहरू उपस्थित थिए, तर सबैजना मौन, नीच र असहाय भएर बसिरहे। कसैले पनि द्रौपदीको पक्षमा न्यायको आवाज उठाएनन्। आफ्ना पाँचैजना महापराक्रमी पतिहरूलाई शिर निहुराएर असहाय बसेको देखेपछि द्रौपदीले यो संसारको, समाजको र आफ्ना पतिहरूको आशा पूर्ण रूपमा त्यागिन्। त्यो चरम अपमान, व्यवस्था र सङ्कटको घडीमा जब दुशासनले उनको वस्त्र हरण गर्नका लागि सारीको सियो समात्यो, तब द्रौपदीले आफ्ना दुवै हात माथि उठाएर पूर्ण आत्मसमर्पणका साथ मेरो भगवान श्रीकृष्णको पवित्र नामहरूको स्मरण र पुकार गर्न थालिन्। उनी अत्यन्तै करुणा स्वरमा रुँदै बारम्बार भन्न लागिन्, हे कृष्ण, हे द्वारिकावासी, हे गोपी जनवल्लभ, हे अनाथका नाथ, मलाई यो दुष्टबाट बचाउनुहोस्, मेरो लाजको रक्षा गर्नुहोस्। उनको यो आर्तनाद र साँचो पुकार पुरुषसभाको पर्खालबाट चिर्दै सिधै मेरो हृदयसम्म आइपुग्यो। भगवान श्रीकृष्ण भन्नुहुन्छ, भगवान श्रीकृष्णले यस घटनाको स्मरण गर्दै अगाडि भन्नुभयो, हे राजन युधिष्ठिर, यदि म त्यस समयमा कंसवध वा अन्य सांसारिक लीलाहरूमा व्यस्त हुनाले द्रौपदीलाई के क्षणको लागि बिर्सिएको जस्तो देखिएको थिए भने पनि जब उनले मलाई आफ्नो हृदयको गहिराईबाट पुकारिन्, तब म उनको अनन्य भक्ति र करुणाले पूर्ण रूपमा द्रवित भएँ। हे महाराज, म आफ्नो भक्त द्रौपदीको रक्षाको लागि एक पल पनि ढिला नगरी तत्कालै आफ्नो दिव्य, प्रखर र द्रुतकामी वाहन गरुडमा सवार भएर अदृश्य रूपमा त्यहाँ उपस्थित भएँ। दुष्ट दुशासनले द्रौपदीलाई वस्त्रहीन बनाएर अपमानको पराकाष्ठ पार गर्न खोजिरहेको थियो, तर मैले आफ्नो अलौकिक योग माया र अनन्त शक्तिको प्रयोग गरेर द्रौपदीको साडी चिरलाई यसरी अनन्त रूपमा बढाइदिए कि त्यसको कुनै आदि र अन्त नै रहेन। दुशासनले जति जति कपडा तान्दै गयो, साडीको लम्बाई पनि उति उति बढ्दै गयो। सभा भवनमा रङ्गी चङ्गी कपडाहरूको एउटा विशाल पहाड नै खडा भयो। दुशासनले अनेक प्रकारले आफ्नो सम्पूर्ण शारीरिक शक्ति लगाएर सारी तानिरह्यो, तर द्रौपदीको शरीरबाट वस्त्र समाप्त भएन।
कपडा तान्दा तान्दा

दुष्ट दुशासनको सास फुल्यो। उसको शरीरको सम्पूर्ण शक्ति समाप्त भयो। ऊ पूर्ण रूपमा थकित भयो र अन्तत अचेत एवं संज्ञा शून्य भएर भुइँमा पछारियो। यसरी मैले द्रौपदीको चिर बढाएर उनको सतीत्व सम्मान र गौरवको रक्षा गरेँ। अधर्मीहरूको शिर निहुराइदिएँ र आफ्नो भक्त वत्सलको नाम सार्थक गरेँ। भगवान श्री कृष्णले पाण्डवहरूको यो परम रहस्य खोल्दै अगाडि भन्नुभयो, हे पाण्डवहरू हो, द्रौपदी सदैव म प्रति अगाध स्नेह निष्ठा र निष्कपट प्रेम राख्ने परम पतिव्रता र साध्वी नारी हुन्। यसमा कुनै शंका छैन। तर पूर्व जन्ममा उनले जुन पुरुषोत्तम मासको अनादर अवहेलना र उपेक्षा गरेकी थिइन् त्यस कर्मको अकाट्य र कठोर नियमका कारण मैले पनि उनलाई केही समयका लागि त्याग गर्नु पर्यो र उनले यो भयानक कष्ट भोग्नु पर्यो। यो कुरा सधैँ स्मरण राख्नुहोस् कि जसले मेरो परम प्रिय र पावन पुरुषोत्तम महिनाको तिरस्कार उपेक्षा वा अपमान गर्छ उसलाई म पनि त्यागिदिन्छु। मेरो कृपा प्राप्त गर्नका लागि पुरुषोत्तम मासको आदर र व्रत गर्नु अनिवार्य छ। तसर्थ यो पुरुषोत्तम महिना संसारका सबै महिनाहरूभन्दा सर्वोपरि महान र कल्याणकारी छ। यो केवल साधारण मानिसहरूका लागि मात्र पूजनीय र सेवन योग्य होइन, बरु ठूला ठूला ब्रह्मर्षि, राजर्षि, देवर्षि र स्वर्गका समस्त देवी देवताहरूका लागि पनि अत्यन्तै आदरणीय र आराधना गर्न योग्य छ। देवताहरू पनि यस महिनाको आगमनको उत्सुकताका साथ प्रतीक्षा गर्दछन् र यसको नियमपूर्वक सेवा गर्दछन्। मानव जाति मरणशील, अज्ञानी र दुखी छ। त्यसैले मनुष्यहरूका लागि यो महिना अत्यन्तै मनवाञ्छित फल दिने, दारिद्र्य नष्ट गर्ने र मोक्ष प्रदान गर्ने सर्वोत्कृष्ट माध्यम हो। यस महिनामा गरिएको थोरै मात्र पूजा, जप, तप र दानको फल अनन्त गुणा बढी हुन्छ। त्यसैले हे युधिष्ठिर, हे भीम, हे अर्जुन, हजुरहरू आफ्नो मनबाट सबै प्रकारको चिन्ता, शोक, ग्लानि र निराशालाई पूर्ण रूपमा त्याग्नुहोस्। हजुरहरूको वनवास र अज्ञातवासको 14 वर्षको यो लामो र अत्यन्तै कष्टकर अवधि अब पूर्ण रूपमा समाप्त भएको छ। हजुरहरूले भोगेको दुःखको समय सिद्धिन लागेको छ। अब भविष्यमा आउने पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा, बिहायसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक प्रभाव, महिमा र पुण्यको बलले गर्दा अब हजुरहरूको जीवनमा सबै थोक राम्रो, कल्याणकारी र मङ्गलमय मात्र हुनेछ। हजुरहरूको गुमेको राज्य, ऐश्वर्य, मान, प्रतिष्ठा र सुख पुनः प्राप्त हुनेछ। श्रीमन नारायण अगाडि भन्नुहुन्छ, हे नारद मुनि, यस प्रकार लीलाधारी भगवान श्री कृष्णले द्रौपदी र 5 जना पाण्डवहरूलाई कर्मको गुण रहस्य, धर्मको मर्म र पुरुषोत्तम मासको दिव्य महात्मा बताएर उनीहरूको हृदयमा रहेको गहिरो शोक, संशय र अज्ञानतालाई पूर्ण रूपमा निवारण गरिदिनुभयो। पाण्डवहरूको मन शान्त, पवित्र र प्रफुल्लित भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो परम प्रिय नगरी द्वारिकापुरीतर्फ प्रस्थान गर्न उद्यत हुनुभयो। विदा माग्दै भगवानले मधुर स्वरमा भन्नुभयो, हे राजन युधिष्ठिर, अब धेरै समयदेखि हजुरहरूसँग यहाँ वनमा बसेको छु। मेरो अनुपस्थिति र विरहका कारण मेरी प्रिय नगरी द्वारिकापुरी र त्यहाँका समस्त बासिन्दाहरू अत्यन्तै व्याकुल, उदास, विरही र चिन्तित भइरहेका हुनन्। उनीहरू मेरो आगमनको बाटो हेरेर पल पल गनिरहेका छन्। त्यसैले म अहिले नै द्वारिकापुरीतर्फ जानुपर्छ। यस्तो वचन भन्दै भगवान श्रीकृष्ण आफ्ना भक्तहरूको अगाध प्रेम र करुणामा मग्न हुनुभयो। उहाँको हृदय पनि भक्तहरूको वियोगको विचारले द्रवित भयो। भगवानले आफ्ना आँखाहरूमा करुणाका आँसु ल्याएर भावुक भएका ती पाण्डु पुत्रहरूलाई स्नेहपूर्वक सम्झाउनु भयो, उनीहरूलाई अङ्कमार गर्नुभयो र प्रेमपूर्वक सान्त्वना दिँदै बिस्तारै उनीहरूलाई आफ्नो कुटीतर्फ फर्काउनु भयो। त्यसपछि भगवान श्रीकृष्ण आफ्नो दिव्य रथमा सवार भएर द्वारिकापुरीतर्फ प्रस्थान गर्नुभयो। पाण्डवहरूले टुलु टुलु हेरिरहे जबसम्म रथको धुलो पनि देखिन छाडेन। आदरणीय श्रोता, श्री नारायणले अगाडि भन्नुभयो, हे नारद, द्वारिकानाथ भगवान श्रीकृष्ण त्यहाँबाट द्वारिकापुरीतर्फ प्रस्थान गरेपछि राजा युधिष्ठिर आफ्ना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र महारानी द्रौपदी सहित अत्यन्तै गम्भीर र विचारमग्न भए।
उनीहरूले भगवान श्रीकृष्णको प्रत्येक शब्द र आज्ञालाई आफ्नो शिरोधार्य गरे। श्रीकृष्णको वियोगको दुःखलाई आफ्नो हृदयमा दबाउँदै उनीहरूले भगवानको आज्ञा अनुसार विभिन्न पवित्र तीर्थस्थलको भ्रमण गर्ने, पवित्र नदीहरूमा स्नान गर्ने र कठोर तपस्यामा आफ्नो समय व्यतीत गर्ने दृढ संकल्प गरे। हे देवर्षि नारद, राजा युधिष्ठिरले भगवानका परम प्रिय पुरुषोत्तम महिनाको सर्वोत्कृष्ट र अलौकिक महात्म्यलाई आफ्नो मन, मस्तिष्क र आत्मामा दृढतापूर्वक धारण गरे। उनीहरू जहाँ गए पनि श्रीकृष्णको वचन र पुरुषोत्तम मासको महिमालाई निरन्तर स्मरण गरिरहे। आदरणीय श्रोता, एक दिन तीर्थयात्राकै क्रममा राजा युधिष्ठिरले आफ्ना सबै भाइहरू र द्रौपदीलाई आफ्नो नजिकै बोलाए र अत्यन्तै गम्भीर, मधुर एवं ज्ञानयुक्त वाणीमा सम्बोधन गर्दै भने, हे मेरा प्रिय अनुजहरू र हे द्रौपदी, तिमीहरू सबैले साक्षात भगवान श्रीकृष्णको मुखार बिन्दबाट पुरुषोत्तम मासको परम पावन, कल्याणकारी र अलौकिक महात्म्य श्रवण गर्यौ। हामीले बुझ्यौँ कि पुरुषोत्तम मासको अनादर गर्दा जीवनमा कति ठूलो कष्ट भोग्नुपर्ने रहेछ। त्यसैले भगवान पुरुषोत्तमको श्रद्धापूर्वक पूजा र आराधना नगरिकन यस संसारमा कुनै पनि प्राणी कसरी सुखी, समृद्ध र शान्त रहन सक्छ? कदापि रहन सक्दैन। यस चराचर जगतमा त्यही मनुष्य मात्र वास्तवमा पूजनीय छ, त्यही धन्य छ र त्यही सबैभन्दा श्रेष्ठ एवं बुद्धिमानी छ जसले अनेक प्रकारका उत्तम र पवित्र सामग्रीहरू सात्विक भाव र पूर्ण विधिद्वारा भगवान पुरुषोत्तमको निरन्तर पूजा, अर्चना र व्रत गर्दछ। त्यसैले हामीले पनि यस महिनाको पूर्ण रूपमा शरण लिनुपर्छ र आफ्नो कल्याण गराउनुपर्छ। राजा युधिष्ठिरको यस्तो धर्मसम्मत, पवित्र र कल्याणकारी वचन सुनेर भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीको मनमा पनि भक्तिको ठूलो बाढी आयो। उनीहरू सबैले राजाको कुरालाई सहर्ष स्वीकार गरे। यस प्रकार आपसमा उत्तम सल्लाह गर्दै, भजन कीर्तन गर्दै, भगवानको भ्यायसम्म आराधना गर्दै पाण्डवहरू विभिन्न पावन नदीहरूको संगम, शान्त ऋषि आश्रम र दिव्य तीर्थहरूमा विचरण गर्न थाले। यसरी तीर्थाटन गरिरहेकै समयमा जब परम पवित्र पुण्यदायी पुरुषोत्तम महिनाको शुभ आगमन भयो, तब उनीहरूले पनि कुनै पनि प्रकारको आलस्य वा अलमल गरेनन्। उनीहरूले शास्त्रीय विधि र विधान अनुसार अत्यन्तै कठोर नियमहरूको पालन गर्दै पवित्र नदीमा ब्रह्म मुहूर्तमा स्नान गरी पुरुषोत्तम मासको व्रतको आरम्भ गरे। उनीहरूले महिनाभरि कन्द मूल मात्र खाएर वा निराहार रहेर त्रिकाल स्नान गर्दै भगवान श्रीहरिको नाम जप, कीर्तन, श्रीमद् भागवत कथा श्रवण र यथाशक्ति दान जस्ता परम सात्विक कार्यहरू निरन्तर गरिरहे। द्रौपदीले पनि आफ्नो पूर्वजन्मको भूलको प्रायश्चित गर्दै अत्यन्तै श्रद्धापूर्वक यस व्रतको अनुष्ठान गरिन्। यसरी पुरुषोत्तम मासको विधिवत, निष्कपट र भक्तिपूर्वक व्रत समापन गरेपछि र आफ्नो 14 वर्षको लामो कष्टकर तथा सङ्कटपूर्ण वनवास एवं अज्ञातवासको अवधि सफलतापूर्वक व्यतीत गरेपछि उनीहरूमाथि भगवान श्रीकृष्णको असीम र दिव्य कृपा भयो। श्रीकृष्णको यही अनन्य कृपा र पुरुषोत्तम व्रतको अक्षय पुण्य प्रतापले गर्दा पाण्डवहरूले महाभारतको महायुद्धमा आफ्ना सबै शक्तिशाली र अधर्मी शत्रुहरूलाई परास्त गरे। उनीहरूले कुनै पनि बाधा, अवरोध, शत्रु वा कसिङ्गर नभएको पूर्ण रूपमा निष्कण्टक, अकण्टक र विशाल साम्राज्य पुनः प्राप्त गरे। उनीहरूको गुमेको मान सम्मान, वैभव र सुख फिर्ता आयो र उनीहरूले पृथ्वीमा धर्मराजको रूपमा न्यायपूर्वक राज्य सञ्चालन गरे। आदरणीय श्रोता, भगवान श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, पुरुषोत्तम मासको महिमा र यसको व्रतको फल यतिमा मात्र सीमित छैन, यो त अनन्त र अगाध छ। यसै सन्दर्भमा म तिमीलाई सूर्य वंशका एकजना परम प्रतापी, चक्रवर्ती र धर्मात्मा राजा दृढ धनवाको एउटा संक्षिप्त तर अत्यन्तै प्रेरणादायी दृष्टान्त पनि श्रवण गराउँछु जसले यस व्रतको महिमा अझ बढाउँछ। राजा दृढ धनवा आफ्नो समयका अत्यन्तै न्यायप्रेमी र धर्मात्मा राजा थिए।
उनले पनि आफ्नो जीवनमा पुरुषोत्तम मासको परम पावन महात्म्य यसको अलौकिक महिमाको बारेमा सुनेका थिए। यो सुनेर उनको मनमा भगवान पुरुषोत्तमप्रति गहिरो भक्तिको उदय भयो र उनले आफ्नो राज्यमा अत्यन्तै श्रद्धा निष्ठा र कठोर भक्तिपूर्वक पुरुषोत्तम मासको सेवन अनि व्रत अनुष्ठान गरे। यस परम पवित्र पुरुषोत्तम महिनाको व्रतको अलौकिक र अचम्मको प्रभावले गर्दा राजा दृढ धनुवाले यस पृथ्वी लोकमा बस्दासम्म अनेक प्रकारका अभूतपूर्व सुख भोग गरे। उनले सद्गुणी र पराक्रमी पुत्रहरू, नाति नातिनाहरू र अनेक प्रकारका भौतिक सुख, ऐश्वर्य, भोग, धन धान्य एवं अखण्ड साम्राज्यको आनन्द प्राप्त गरे। उनको राज्यमा कहिले कुनै अनिकाल, महामारी वा दुःख भएन। उनले आफ्नो सम्पूर्ण जीवन धर्मको मार्गमा हिँडेर, प्रजाको सेवा गरेर र भगवानको भक्तिमा समर्पित गरेर व्यतीत गरे। अन्तमा जब उनको भौतिक शरीरको समय पूरा भयो, उनले आफ्ना सबै सामाजिक, पारिवारिक र सांसारिक कर्तव्यहरू सफलतापूर्वक पूरा गरे। तब उनी पुरुषोत्तम मासको त्यही महान पुण्यको बलले गर्दा यस संसारको जन्म मरणको चक्रबाट पूर्ण रूपमा मुक्त भए। उनी ठुला ठुला योगीजन, कठोर तपस्या गर्ने तपस्वी र स्वर्गका देवताहरूका लागि पनि अत्यन्त दुर्लभ, कठिन, अगम्य र असाध्य मानिने भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा सदेह प्रवेश पाए। उनले सर्वोत्कृष्ट मोक्ष पद प्राप्त गरे, जहाँ गएपछि प्राणी कहिले दुःख र कष्टको यो असार संसारमा फर्कनु पर्दैन। त्यसैले हे देवर्षि नारद, यस पुरुषोत्तम महिनाको व्रतको महिमा अपरम्पार र अवर्णनीय छ। यस महिनाको सेवा गर्ने व्यक्ति कहिले पनि दुःखी हुँदैन। आदरणीय श्रोता, यस प्रकार राजा दृढ धनुमाको परम पावन कथा र पुरुषोत्तम मासको अलौकिक पुण्य प्रतापले मनुष्यको हृदयमा रहेको अज्ञानताको अन्धकारलाई समूल नष्ट गर्दछ। भगवान पुरुषोत्तमको भक्ति र व्रतको प्रभावले गर्दा मनुष्यले यस लोकमा समस्त सुख, ऐश्वर्य र सन्तान सुख प्राप्त गरी अन्तमा परम गति प्राप्त गर्दछ। अब ती सूर्यवंशी राजा दृढ धनुवाको पूर्व जन्मको वृत्तान्त कस्तो थियो, उनले कुन पुण्यको प्रभावले यो उच्च स्थान प्राप्त गरे र उनले महर्षि वाल्मीकिसँग कुन गुण धर्मको विषयमा चर्चा गरे, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 13 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे द्रौपदी पूर्व जन्म वृत्तान्त नाम द्वादशो अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ हर को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: एसई सकियो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।

गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470161,
2: 9032345054,
1: 9849527881।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।